सम्पादन आज मंगलबार ईस्वीसन 2026 जून महिनाको 2 तारिक तदनुसार विक्रम सम्वत 2083 जेठ 19 गते यो हो कार्यक्रम हाम्रो आवाज र यस कार्यक्रमलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर एथनिक कम्युनिटीजले कार्यक्रम हाम्रो आवाज ओटागु एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मंगलबार न्यूजील्याण्डको समयअनुसार साँझ 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्टबाट तपाईँले चाहेको बेलामा सुन्न सक्नुहुनेछ यसका अलावा कार्यक्रम हाम्रो आवाज मनवाटु पिपल्स रेडियो 900 एएमबाट हरेक बिहिबार न्यूजील्याण्डको समयअनुसार साँझ 7 बजेदेखि 7:30 पुनः प्रसारण हुने गर्दछ कार्यक्रम हाम्रो आवाजमा यहाँहरूले आज सुन्नुहुनेछ साङ्गीतिक कार्यक्रम आउनु श्रोताहरू आजको कार्यक्रमको थालनी गरौँ रामकृष्ण ढकालको आवाजमा रहेको यो मिठो गीतबाट झ्याम्पारम झ्याम्पारम यसलाई रचना गर्नुभएको छ राजेन्द्र थापाले नेपाली कथानक चलचित्र मालती मङ्गलेबाट

श्रोताहरू यहाँहरू अहिले सुन्दै हुनुहुन्छ ओटागु एक्सेस रेडियो 105.4 मेगाहर्जमा कार्यक्रम हाम्रो आवाज र कार्यक्रममा यहाँहरूले सुन्दै हुनुहुन्छ मिठा मिठा नेपाली गीत सङ्गीतहरू म कार्यक्रमको अन्त्यमा पस्कँदैछु एउटा मर्मस्पर्शी परदेशी गीत गुन्द्रुक किनामा जसलाई स्वर दिनुभएको छ रूप कुमार राईले भने रचना तथा सङ्गीत भर्नुभएको छ भोपाल

श्रोताहरू, कार्यक्रम हाम्रो आवाजको समय सकिसकेको छ। जाँदा जाँदै हाम्रो आवाजका प्रायोजक कनेक्टिङ कल्चर, यो आवाज तरङ्गित गराउने ओट्यागु एक्सेस रेडियो तथा मानवाटु पिपल्स रेडियोलाई धेरै धेरै धन्यवाद। त्यस्तै गरी उपलब्ध गीत सङ्गीतका सम्पूर्ण कलाकारहरूलाई पनि मुरी मुरी धन्यवाद भन्दै आउँदो मङ्गलबार साँझ 6:30 बजे फेरि भेट्ने बाचाका साथ प्राविधिक मित्र जेफ तथा डमी र म टिका कौशिक ओजेल हुने नै छौँ। नमस्ते, शुभरात्रि, क्या पाइतेपो काकिते।